अनाहत जुग जुग एको वेस आदेश तिस आदेश आदि अनिल अनादि अनाहत जुग जुग एको वेस। वाहे गुरु जी का खालसा, वाहे गुरु जी की फतेह। परम सम्मान सत्कार योग सत्संगत जी, आप जी वडभागी हो। हफ्तावारी दीवान दियां हाजरियां भरदियां पंथ दे प्रसिद्ध गुरु के कीर्तनी हजूरी रागी जथा भाई साहब भाई ओंकार सिंह जी दे जथे पासों रसपिना गुरबाणी शब्द कीर्तन आप जी ने सरवण कीता। उपरंत चल रही कुछ समय तो जप बाणी दी विचार दे दरमियान जो पावन पवित्र बचना दा पाठ आप जी ने सरवण कीता, ए पावन बचन धन गुरु नानक सच्चे पातशाह दे उच्चारण कीते जपजी साहिब दी 31वीं पौड़ी है। इस तो पिछली पौड़ी विच लोगां दी जो उथानका बनी उहदा जिक्र गुरु नानक साहिब ने कीता कि किसे समय माया ने जुगत दा व्याह कीता ते प्रसूत होई उन्हें तीन बेटियां नू जन्म दिता। जो लोक गाथा प्रसिद्ध है कि एक ब्रह्मा है, दूजा विष्णु है ते तीजा शिव है। फिर ए उथानका विच भी दसिया जांदा है कि ब्रह्मा घर बारी है, बच्चे पैदा करदा है इंसान जीवां नू जीव जंतु, ते जिन्हां नू पैदा करदा है ब्रह्मा उन्हां नू विष्णु भंडार वंडदा दाता देंदा। समय नाल शिव उन्हां दा फिर संघार करदा है। ये उथान का कल दी कथा विच संध्या वक्त आपने सरवण कीती। अज मेरे गुरुदेव धन गुरु नानक सच्चे पातशाही फलसफा बयान करे ने जिस दे विच उन्हां ने निरंकार नू ही ये तिन्ने काज कम करन वाला बयान कीता। ध्यान देना, आसन लोए लोए भंडार, अखरी अर्थ आसन कहंदे ने जी टिकाने नू। लोए लोए दो वरी लकब दो वरी ये लफज है। लोए दा मतलब है लोक, लोकाई, जिमें असी लफज सुनदे हां लोई लोकाई लोए। हर लोक विच परमात्मा दा टिकाना है, ते जे मैं बेनती करा दे चरणा विच प्यारे हो हर जीव हर घट दे अंदर उहदा टिकाना है। बल्कि धन गुरु अर्जन देव सचे पातशाह बचन करदे ने के मेरे सतगुरु ने मैनू उपदेश दिता। इशारा है गुरु पंजवें पातशाह दा, धन गुरु
رام داس سچے پاتشاہ ول کہ میرے گرو پتا نے مینو اچیچے یہ اپدیش کیتا. ایسے تے گرو سارے سنسار نو اپدیش کردا ہے پر پنجویں پاتشاہ بچن کردے میرے گرو نے ست گرو نے مینو کی اپدیش دیتا ہے. سنو دنیا دے لوکو ست گر موکو دیا اپدیش. موکو دا ارتھ یہ کہ مینو دیتا ہے اچیچے طور تے. ست گر موکو دیا اپدیش اے او اپدیش ہے کہ رب کتھے رہندا ہے, رب دا ٹکانا اصل کیڑا ہے, رب دے رہن دا دیش ملک کیڑا ہے. تے ستگرو بچن کر دے ستگرو موکو دیا اپدیش جیو پنڈ سب ہر کا دیش. جیو دا ارتھ ہے جی جند جڑی ساڈے اندر جان ہے. پنڈ دا ارتھ ہے پنڈا شریر. جیو پنڈ جند تے پنڈا یہی رب دے رہن دا ٹھکانہ جی. تے کسے ایک پنڈے دی تے ایک جند دی ایتھے گل نہیں ہے. رب دے پیاریاں نے بھی گرو تیگ بہادر صاحب سچے سائیں بچن کر دے پکار پکار کے رب دی سرب ویاپکتا دا ذکر کیتا اور اس طرح ستگرہ سلوک اچارن کیتا کٹ کٹ میں ہرجو. ہرجو دا مطلب ہے رب پرماتما پرمیشور وسد ہے. کٹ کٹ میں ہرجو بسے سنتن کہیو رب دے بندے.